0: نبی
1: ہر دن ہر پہر زندگی کی لہر جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز
2: خوشیاں بانٹیے اور پیغام نبی صلی اللہ علیہ وآلہ وسلم کو آگے بڑھائیے جی ایف ایم نیٹ ورک پر
3: جشن رحمت میں پانا واپس چکا ہوں پروگرام جشن رحمت وہاں بدھو پیا جی ایف ایم 88 کے نیٹ ورک تاں ان وقت جشن آمد رسول 12 ربیع الاول جو ڈی ہے تماں اسا مسلمان لائے عید جو ڈی ہے تماں سان اسا وری بھی سائیں احسان لائے مہمان ہے جو سائیں عالم بھی ہے حافظ بھی ہے ان کا وری اسا سیرت نبی کے حوالے سے گال بول کنداسیں سائیں السلام علیکم
4: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
3: سائیں خوش آیا تو ٹھیک ہے
4: بالکل خیر الحمد للہ دعاؤں بالکل خیر ہاں بتاؤ خیریت
3: فرسٹ کلاس سر جی ایف ایم 88 کے نیٹ ورک تاں تماں اساں اساں تماں کے پروگرام جشن رحمت میں بھلی کر چوں پیا
4: ماشاء اللہ جزاک اللہ خیر
3: سر اساں کے تھوڑو پانجو سیرت نبی صلی اللہ علیہ وسلم جن کے حوالے سے تھوڑی اساں کے معلومات ڈیندا اساں کے تھوڑی دل اساں جی خوش مزاج تھی ونے
4: بسم الله الرحمن الرحيم لقد من الله على المؤمنين إذ بعث فيهم رسولا من أنفسهم يتلو عليهم آياته ويزكيهم ويعلمهم الكتاب والحكمة وإن كانوا من قبل لفي ضلال مبين وقال النبي صلى الله عليه وسلم إنما بعثت فيكم معلما صدق الله وصدق رسوله النبي الكريم اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم
3: صلى الله عليه وسلم
4: وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد نبي كريم صلى الله عليه وسلم جن پوری انسانیت کے لیے معلم یعنی استاد کی حیثیت میں تھی آیا پاک کریم صلی اللہ علیہ وسلم جن کے آمد و بعثت جا کئی رخ بیان تھے سب کا پہرا تو نبی صلی اللہ علیہ وسلم جن کی آمد ان امت کے لیے رحمت
3: بے شک
4: اللہ پاک کی طرفا بالخصوص جے انعامات عطا تھل ان میں وڈے میں وڈی نعمت نبی صلی اللہ علیہ وسلم جن کی بے ستا پان کریم صلی اللہ علیہ وسلم جن پوری روئی زمین کے لائے بلک پوری کائنات کے لائے اللہ سائیں رحمت کرے موکلیا اللہ سائیں وڈے میں وڈو انعام جو بیان فرمایا وہ یہ ہوا تو نبی صلی اللہ علیہ وسلم جن کے انسانن میں یعنی انسانن کی جنس میں رہبر رہنما کرے موکلو
3: بے شک
4: ان رہبری رہنمائی میں کائنات جو سب شیوں مستفید تھیں انسانن کی دلی منور تھیں
3: بے شک
4: کینو قدرت ان میں ختم تھیا ضد جہالت ان میں ختم تھی انسان کی دل میں نورانیت محبت پیدا تھی ان کے علاوہ کھوڑ ساری شیوں پان کریم صلی اللہ علیہ وسلم جن
3: صلی اللہ علیہ وسلم
4: جمعیت مکے پاک کی سرزمین میں جمعیت حضرت عبداللہ کے گھر میں
3: سبحان اللہ
4: جمعیت قریش خاندان میں پر رب سائیں انہوں کے پوری کائنات کے لیے رحمت کرے موکلو
3: سبحان اللہ
4: حاجی رابر کرے موکلو
3: بے شک
4: انہوں نے مثالن میں ایکڑو مثال نبی صلی اللہ علیہ وسلم نے جو پانچ ارشاد مبارک آئے تو مکھ رب سائیں تمام استاد کرے موکلو
3: جی
4: استاد کی جگہ حیثیت ہوں وہ علم جو بھنڈار ہوں
3: بے شک
4: استاد میں سب صلاحیت ہوں دن وہ با اخلاق ہوں با کردار ہوں ان میں کئی بھی قسم جو عیب نہ ہوں تو یہ نبی صلی اللہ علیہ وسلم بے عیب تھی हिन काइनात में आया ऐं उमत खे बि उन्हनि ऐबनि खां आहिस्ते आहिस्ते पाक कयूं ऐं उन्हनि जी तालीम पूरी रूई ज़मीन जे लाइ हुई। उहा मके पाक खां शुरू थी पोइ मदीने ताईं पहुती ऐं पस गिरगाई में पहुती। ईअं इल्म आहिस्ते आहिस्ते आहिस्ते आहिस्ते पूरी दुनिया जे लाइ आम थी वियो, छो त नबी सलाहु वसलम जन पूरी काइनात जे लाइ अलाह तबारक वताला जे तरफ़ां नबी रहमत थी आया हुआ। सीरत तयबा ते जेतिरो बि ॻाल्हाइजे तमामु थोरो
3: आहे।
4: पाण करीम सलाहु वसलम जन जो हर अमल, हर कम, हर नमूनो उहो बहितरी जी तरफ़ हुयो। यानी हर इंसान जेकॾहिं नबी सलाहु वसलम जन जे कंहिं बि किरदार खे ॾिसे, कंहिं बि नमूने खे ॾिसे, उहो इंसाननि जे लाइ बहितरीन नमूनो हुयो। ऐं अलाह साईं क़ुर पाक में बि फरमायो आहे त लक़द कान रक़ुम फी रसूल उसवतुन हसन, तव्हांखे ज़िंदगी गुज़ारण जो रब साईं बहितरीन नमूनो ॾिनो आहे ऐं उहो नमूनो आहे नबी सलाहु वसलम जन जी ज़िंदगी। त नबी सलाहु वसलम जन जी ज़िंदगी ते तव्हां नज़र रखंदो त हर तरह जी रहनुमाई तव्हांखे मिलंदी। तव्हां कहिड़े बि क़िस्म जे मिज़ाज जा इंसान हूंदो त नबी वार मां, उन्हनि जे गुफ़्तगु मां, उन्हनि जे फरमाननि मां तव्हांखे बहितरीन नमूनो मिलंदो ऐं उन नमूने त तव्हां बहितरीन ज़िंदगी गुज़ारींदो, जंहिं मां तव्हां बहितरीन इंसान थी वेंदो। त नबी सलाहु वसलम जन असांजे लाइ रहमत ॾिया आहिनि, अलाह पाक जी तरफ़ां असांजे लाइ नेमत ॾिया आहिनि, असांजे लाइ अलाह पाक जी तरफ़ां रहनुमा हादी ऐं रहबर बि आहिनि।
3: त
4: पाण करीम सलाहु वसलम जन जी ज़ाति अक़दस असां सां असांजे लाइ हर तरह जो नमूनो आहे। पाण करीम सलाहु वसलम जन जी ज़िंदगी ते जंहिं बि इंसान नबी सलाहु वसलम जन जी ज़िंदगी ते थोरो बि गौर फिक्र कयो आहे ऐं उनखे अपनाइण जी कोशिश कई आहे त उहो ज़िंदगी में दुनिया में बि कामयाब थी वियो आहे आख़िरत में बि। ज़िंदगी में यानी दुनिया में कामयाबी जा कई मिसाल त साहबा ग्राम जी ज़िंदगी ते नज़र रखो त साहबा ग्राम जंहिं सहाबीअ सगुरे नबी सलाहु वसलम जन सां जेतिरो वेझड़ाई में गुज़ारियो ओतिरो हुनखे फैज़ मिलियो ऐं उहो फैज़ पूरी दुनिया खे मिलियो ऐं उहो फैज़ तमामु असांखे अॼु ताईं जारी ऐं सारी आहे। पाण करीम सलाहु वसलम जन जे बेसत मुबारक 12 रबी अवल ते थी 12 रबी अवल सूमर जो ॾियारो सुबुह जो बाख पुॼे जंहिं विलादत जंहिं बेसत पूरी काइनात खे हैरत में विझी छॾियो। रवायत में आहे त पाण करीम सलाहु वसलम जन हिन धरती ते पेर पातो त पूरी उमत जे लाइ सजदे में हुआ। पाण करीम सलाहु वसलम जन खे पहिरियां गुसल ॾिनल हुयो। पाण करीम सलाहु वसलम जन जे आमद सां नूरानी त जलिया ते एतिरा वधी विया ऐं परे ताईं पहुता जो हदीसनि में बयान थियल आहे त शाम जे मालातुनि खे बि हुन रोशन करे छॾियो। उन वक़्तु जेका बुत परस्तनि जी बाहि हुई, जेका हज़ारे साल भरंदड़ हुई, जेके माण्हू दुनिया में मौजूदो सम्झी अलाह पाक जे तरफ़ां सम्झी पूजींदा हुआ, उहो नबी सलाहु वसलम जन जे आमद बेसत सां ॼमण सां उहा उन वक़्तु उहा विसामी वई, ख़तम थी वई। उन वक़्तु उतां जा राहिब ऐं उतां जा ॼाणो माण्हू ई चवनि पिया त हिन वक़्तु काइनात में का नई हस्ती अची वई आहे, का नवाण आई आहे, को रब पाक जे तरफ़ां को इनकलाब आयो आहे ऐं उहो इनकलाब हुयो नबी सलाहु वसलम जन जी आमद बेसत। अलाह साईं असां मुस्लमाननि खे नबी सलाहु वसलम जन सां चाहत था फरमाए ऐं नबी सलाहु वसलम जन सां चाहत दुनिया आख़िरत जी कामयाबी आहे। दुनिया में इंसान रहे थो अलाह पाक जे हुकमनि में ऐं नबी सलाहु वसलम जन जे तरीक़े में गुज़ारे ऐं हुन खां अलावा इंसान जे लाइ बि जेको बि कुझु आहे उहो सभु नाकामी आहे। हर इंसान पंहिंजे लाइ कामयाबी चाहे थो, उहा कामयाबी इंसान जी अलाह साईं पंहिंजे हुकमनि में ऐं नबी सलाहु वसलम जन जे तरीक़नि में रखी आहे। त नबी सलाहु वसलम जन जी आमद जो ख़ुशी जो ॾियारो आहे ऐं हुन ख़ुशी जे ॾियारे ते तव्हां असां अलाह पाक जी इबादत कयूं, अलाह पाक जा थोरा मञूं, अलाह पाक जा इहसानात ॻायूं ऐं नबी सलाहु वसलम जन जे सीरत तयब यानी सुनत ते ज़िंदगी गुज़ारण जो अज़म कयूं त अलाह पाक असांजी मदद कंदो। अलाह खे असां समूरनि मुस्लमाननि खे अमल जी तौफ़ीक़ अता
3: फ़रमाए। साईं यसन अला मेमण साहब, तव्हांजी वॾी महिरबानी। असांजे GFM 88 जे नेटवर्क ते तव्हां असांखे कुझु टाइम ॾिनो, तव्हांजा सर लख कुर्ब।
4: जज़ाकअल्लाह ख़ैर।
3: वॾी महिरबानी। जी समय साईं एहसन अल्लाह मेमन साहब असां सां लाइन ते जंहिं सीरत नबी सलाह वसलम जनते गुफ़्तगू कई हाणे नाते रसूल मक़बूल सलाह वसलम हाजी इमदाद लाइ फल पोटे जी आवाज़ में।